तपाईँ सुन्दै हुनुहुन्छ TXXFM 98.3 को कार्यक्रम प्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठाको साथमा. भारतको कालिम्पोङमा जन्मिएका विपुल छेत्री नेपाली भाषामा गीत गाउने अग्रणी कलाकार हुन्. उनको सङ्गीतमा हिमाली पहाड, बाल्यकालका सम्झना अनि एकदमै सरल जीवनका कथाहरू गहिरोसँग झल्किन्छन्. उनको पहिलो गीत वाइल्ड फायर डडेलो साउन्ड क्लाउडमा 2013 सार्वजनिक भएपछि निकै चर्चित भयो र यही गीतले उनको पहिलो एल्बम स्केचेस अफ दार्जिलिङको यात्रा पनि सुरु गर्यो. 2014 आएको स्केचेस अफ दार्जिलिङ र 2016 माया एल्बमले उनलाई अन्तर्राष्ट्रिय स्तरमै चिनायो. ओके लेसनमा टप सेलिङ आर्टिस्ट बन्नुका साथै हिट्स एफएम अवार्डमा पप रक एल्बम अफ द इयर र बेस्ट मेल पप भोकल पर्फर्मेन्स जस्ता पुरस्कार पनि उनले जितेका थिए. अब कार्यक्रमलाई अगाडि बढाउँदै नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरू नेपाल दिस विक सेगमेन्टमा अब हेरौँ. नेपालबाट आएको मैले अरू त्यति धेरै अपडेट दिन चाहिन. भोटे कोशी बाढी सम्बन्धी पछिल्ला अपडेटहरू विशेष गरेर स्वार नुवाकोटबाट. सबैभन्दा पहिले बाढीको जोखिम अझै उच्च छ. सरकारी पूर्वानुमान अनुसार भोटे कोशी र त्रिशुले नदीको बहाव अहिले सतर्कता स्तर भन्दा चाहिँ तल भए पनि आगामी दिनहरूमा अब पानी एकदम परिरहेको भएर चाहिँ फेरि बढ्ने सम्भावना पनि रहेकोले रसुवा र नुवाकोटमा फ्ल्यास फ्लडको सतर्कता अपनाउनु पर्ने चाहिँ सरकारले अहिले पनि भनिराखेको छ. अब अहिलेसम्म धेरै ज्यान गइसक्यो है. 3,000 बढी मानिसहरूलाई रसुवा र नुवाकोटबाट चाहिँ उद्धार गरिएको छ. उद्धार गरिएका मध्ये 2,500 नेपाली अनि 250 लगभग घरारीमा चाहिँ विदेशी नागरिकहरू रहेका छन् भने पछिल्लो 24 मात्रै 624 थप उतारहरू भएको छ. त्यसै गरी बेपत्ताको सङ्ख्या पनि

सबै धेरै रहेको छ। परिवारहरूले प्रहरी प्रशासन र अनलाइन प्रणाली मार्फत खोजी अनुरोध दर्ता गरिरहेका छन्। त्यसैले ठ्याक्कै अब अहिले यतिजना चाहिँ हराउनु भएको छ भन्ने चाहिँ अब आङ्कलन अझै पनि लाउन सकिराखिएको छैन होइन, तर 1500 भन्दा बढी नै हुनुहुन्छ भन्ने आकलन छ भने चाहिँ भनौँ न अब सबहरू पनि एकदमै धेरै फेला परिरहेको छ। अनि लगभग 8000 प्रहरी चाहिँ परिचालन गरिएको छ। ड्रोन, कुकुर खोजी, हेलिकप्टर मार्फत खोजी तथा उद्धार पनि जारी रहेको छ। संयुक्त सुरक्षा टोलीले टिमुरे, स्याफ्रुबेसी, मैलुङ लगायतका क्षेत्रमा नियमित हवाई खोजी पनि गरिरहेका छन् भने बाढीले चाहिँ 55 खानेपानी परियोजनाहरू नष्ट पारेको छ। सबैभन्दा धेरै क्षति चाहिँ नुवाकोटमा 22 परियोजना जुन चाहिँ 41 मिलियन रुपियाँको भएको छ भने 60 किलोमिटर फाइबर लाइन र एनसेलको एक टावर पूर्ण रूपमा चाहिँ क्षतिग्रस्त भएको कम्पनीले प्रभावित क्षेत्रमा अब 3,00,000 ग्राहकलाई चाहिँ निःशुल्क सेवा पनि उपलब्ध गराइरहेको छ। त्यसै गरी 41 मोटरेबल पुल होइन मोटरेबल पुलहरू चाहिँ बगाएको छ भने 35 सडक पुलहरू चाहिँ एकदमै नराम्रोसँग क्षतिग्रस्त भएको रिपोर्ट छ, जसले धेरै बस्तीहरूलाई अलग नै पारेको छ होइन। अब अहिले पुलै नभएपछि सोच्नुहोस् न कसरी जाने त्यहाँ। त्यसै गरी अब रसुवा र नुवाकोट सहित 5 जिल्लामा करिब अब अहिलेको एउटा एस्टिमेट हेर्ने हो भने चाहिँ 1.6 मिलियन चाहिँ मानिसहरू प्रभावित भएको भन्ने छ भने 3700 भन्दा बढी घर परिवार चाहिँ अझै बिजुली, सडक, सञ्चार सेवा अवरुद्ध भएको अवस्थामा हुनुहुन्छ। त्यसै गरी 50,000 भन्दा बढी मानिसलाई आपतकालीन वास सहायता चाहिएको छ भनेर विभिन्न सङ्घ संस्थाले चाहिँ भनिराख्नु भएको छ होइन। हाइजिन किटहरू, खानेपानी छैन, केही पनि छैन, अब सबै कुरा बगाएर लगिसक्यो। अब यसले गर्दाखेरि एकदमै बिकराल छ, तर सबैतिरको समुदायको सपोर्ट एकदमै राम्रो रहेको छ। नेपालीहरू जहाँ भए पनि, विदेशी नेपाली भनौँ न, कसैले पनि सहयोग गर्न चाहिँ छुटाउनु भएको छैन होला। त्यही भएर सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद। यी थिए भोटेकुसी बाढी सम्बन्धी पछिल्ला प्रमुख अपडेटहरू। नेप्लिज भोइस अफ क्यानबेराबाट प्रभावित परिवारमा फेरि पनि हाम्रो गहिरो समवेदना र सुरक्षित रहन आग्रह छ। 2XXFM 98.3 प्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस्। म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू निरन्तर दिइ नै रहनेछु। यदि भन्दा भन्दै कार्यक्रमबाट बिट मार्ने बेला भइसकेको छ। आज नै प्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा र म प्रतिष्ठालाई क्यानबेराबाट नेप्लिज समुदायको लागि नेप्लिज भोइस अफ क्यानबेरा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौँला। सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्। विदेशमा बस्ने नेपालीको रूपमा तपाईँले बोकेका कुनै कथा, सङ्घर्ष वा सम्झना छन्, वा यदि तपाईँ केही एकदमै अनौठो कुराहरू अथवा इन्ट्रेस्टिङ कामहरू गर्दै हुनुहुन्छ भने मलाई सम्झिन सक्नुहुनेछ। मलाई र हाम्रो 2XXFM यहाँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। भोइस अफ क्यानबेरा तपाईँको आवाज सुन्न चाहन्छ। आफ्नो विचार, भोइस नोट वा अनुभव हामीलाई पठाउनुहोस्। तपाईँको कथा आगामी कार्यक्रममा समावेश हुनसक्छ। यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ। अर्को हप्ता यही दिन यही समय फेरि भेट्नेछौँ। 98.3 2XXFM बिहिबार साँझ 8 बजे सुन्दै गर्नुहोला। जाँदा जाँदै विपुल छेत्रीकै आवाजमा अर्को गीत। इन्जोय दिस सङ।